0: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं अब्दुल वाहिद। भारत ने ओमान के साहिल से कुछ दूर भारतीय शहरियों को ले जाते हुए कमर्शियल जहाज पर हमला किए जाने के बाद मगरबी एशिया खित्ते में कशीदगी को फौरी तौर पर खत्म करने के लिए कहा है। अमरीका ने कहा है कि अब नाए हुरमुज सभी जहाजों के लिए खुली है और अमरीकी फौज जहाजों की आजादाना आमद और रफ्त को यकीनी बनाने के लिए तैयार है। वियतनाम कश्ती सानहे में, जिनमें 15 भारतीय सयाहों की मौत हो गई थी, उनके जस्ते खाकी को हो ची मिन सिटी लाया गया है। अब उन्हें जल्द अज जल्द भारत लाया जाएगा। उत्तर प्रदेश ने एक ही दिन में 37 करोड़ से ज्यादा पौधे लगाकर माहौलियात के तहफ्फुज में एक नया पैमाना मुकर्रर किया है। भारत ने चीन में 23 साल तक की उम्र की एथलीट्स चैंपियनशिप में सोने के 3 तमगों समेत कुल 16 तमगे हासिल किए हैं और विंबलडन टेनिस में आला दर्जे के येनिक सिनर और दूसरे दर्जे के एलेक्जेंडर ज़वेरोव के दरमियान मर्दों के सिंगल्स का फाइनल लंदन में जारी है। अब खबरें तफसील से। भारत ने आज ओमान के साहिल से कुछ दूर भारतीय अमले के अरकान को ले जाते हुए एक कमर्शियल जहाज GFS गैलेक्सी पर हमले के बाद मगरबी एशिया खित्ते में कशीदगी को फौरी तौर पर खत्म करने के लिए एक बार फिर कहा है। हमले की मजम्मत करते हुए वजारत खारजा ने एक बयान में बताया कि इस जहाज में सवार 11 भारतीय बाशिंदों में से अभी तक 10 को बचाया गया है, जबकि एक बाशिंदे के लापता होने की खबर है। बयान में कहा गया है कि ओमान में भारतीय सफारतखाना सूरत हाल पर करीबी नजर रखे हुए है और वो तलाश और बचाव के काम में ओमान के हुक्काम के साथ सरगर्मी के साथ तालमेल रखे हुए है। भारत ने इस मदद पर ओमान के हुक्काम का शुक्रिया अदा किया है। भारत ने खित्ते में कमर्शियल जहाजों पर हमलों के जारी वाकयात पर तशवीश का इजहार किया है। उसने एक बार फिर कहा है कि सिफारती हल के लिए जारी मुजाकिरात जल्द मुकम्मल किए जाएं ताकि खित्ते में अमन इस्तेहकाम बहाल किया जा सके। अमरीका की मरकजी कमान सेंटकॉम ने कहा है कि आबनाए हुरमुस उन सभी जहाजों के लिए खुली है जो कानूनी तौर पर यहां से गुजरना चाहते हैं। अमरीका ने यह ऐलान ईरान के पासदाराने इनकलाब IRGC की तरफ से आबनाए हुरमुस को मजीद कोई नोटिस जारी किए जाने तक बंद करने के ऐलान के कुछ ही घंटे के बाद किया है। यह बयान अमरीकी सदर डोनाल्ड ट्रंप के एक प्रेस कॉन्फ्रेंस में यह कहे जाने के बाद दिया गया है कि आबनाए हुरमुस कमर्शियल जहाजों के लिए खुली है। एक सोशल मीडिया पोस्ट में सेंटकॉम ने कहा कि समंदर में जहाजों की आमदोरफ्त आबनाए हुरमुस के रास्ते जारी है और अमरीकी फौजें बकौल उसके ईरानी जारहियत हिरासानी धमकियों और मनमाने ऐलानात के बावजूद आजादाना आमदोरफ्त को यकीनी बनाने के लिए तैनात हैं। उसने जोर देकर कहा कि ईरान आबनाए हुरमुस को कंट्रोल नहीं करता और महफूज राहदारी वाले रास्ते खुले हैं। वियतनाम के फूकोक जजीरे के करीब तेज रफ्तार कश्ती पलटने के हादसे में हलाक होने वाले 15 भारतीय शहरियों का जस्द खाकी आज हो ची मिन सिटी पहुंच गया है। वियतनाम में भारतीय सफारतखाने ने एक सोशल मीडिया पोस्ट में कहा है कि जरूरी कानूनी कार्रवाइयां मुकम्मल होने के बाद महलूकीन के जस्द खाकी को हवाई जहाज के जरिए भारत लाया जाएगा। सिफारतखाने ने कहा कि वो कौंसिल खाना और वियतनाम के हुक्काम के साथ राबते में हैं ताकि जस्द खाकी की वतन वापसी को जल्द अज जल्द मुमकिन बनाया जा सके। सिफारतखाने ने बताया कि महफूज निकाले गए 17 भारतीय सयाहों में से 16 सयाह को भारत लाया जा रहा है, जबकि एक सयाह जिसकी हालत संगीन बनी हुई है फूकोक के एक अस्पताल में जेर इलाज है। इस दौरान वियतनाम के सदर ली मिन होंग ने हादसे की जांच का हुक्म जारी किया है और हुक्काम को हिदायत दी है कि कसूरवारों के खिलाफ जरूरी कार्रवाई की जाए। आज मुल्क भर में शजरकारी की एक बड़ी मुहिम का एहतमाम किया गया। उत्तर प्रदेश के वजीर आला योगी आदित्यनाथ ने गोरखपुर से पूरी रियासत के लिए वृक्षारोपण महायज्ञ मुहिम का आगाज किया। उन्होंने लिंक एक्सप्रेसवे के नजदीक मुबारक त्रिवेणी यानी 3 दरख्त नीम पीपल और बरगद के पौधे लगाए। उन्होंने ताल रिंग रोड पर मुलसरी का पौधा भी लगाया। रियासत में आज 35 करोड़ 27 लाख से ज्यादा पौधे लगाकर एक तारीख रकम की है। एक पेड़ मां के नाम के उन्मान से पूरी रियासत में शाम 6:12 तक कुल 35 करोड़ 27 लाख 89,926 पौधे लगाए गए। یہ حکومت کے 35 کروڑ کے نشانے سے 27,89,000 زیادہ پودے ہیں۔ وزیر اعلی یوگی آدتیہ ناتھ نے اس حصولیابی پر عوام کو مبارکباد دی ہے۔ اتر پردیش کی گورنر آنندی بین پٹیل نے بھی اس مہم کے حصے کے طور پر جن بھون کے احاطے میں سندل کا پودا لگایا۔ تفصیل ہمارے نامہ نگار سے۔
1: پروگرام کے دوران جن بھون کی نکشتر واٹیکا میں سندل کے 29 پودے لگائے گئے۔ جن بھون کے افسران اور ملازمین نے سندھی کھیڑا کے سرکاری گرلز ہوم کی لڑکیوں کے ساتھ مل کر شجرکاری کی اس مہم میں حصہ لیا۔ بہت سے وزراء اور عوامی نمائندوں نے این جی او ارکان، مختلف محکموں، طلباء اور عام لوگوں کے ساتھ مل کر مہم میں حصہ لیا۔ یہ مہم ریاست کے سبھی 18 ڈویژنوں اور 75 ضلعوں میں چلائی گئی۔ ریاست میں اس سال 5 جون کو بھی ماحولیات کے عالمی دن کے موقع پر 5 کروڑ سے زیادہ پودے لگائے گئے تھے۔ اتر پردیش میں اس سال مجموعی طور پر 40,29,00,000 پودے لگائے گئے ہیں۔ لکھنؤ سے سشیل تیواری کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اسلم بیگ۔
0: وزیر داخلہ امیت شاہ نے گجرات کے شہر گاندھی نگر میں بھی بڑے پیمانے پر شجرکاری کی مہم کا آغاز کیا، جس کے دوران آج ان کے لوک سبھا حلقے میں 1,25,00,000 سے زیادہ پودے لگائے گئے۔ آج نئی دلی میں ورکش متر پروگرام اور پریاورن سنرکشن سنکلپ تقریب سے خطاب کرتے ہوئے مرکزی وزیر شیوراج سنگھ چوہان نے زور دے کر کہا کہ شجرکاری ماحول کے تحفظ کے لیے انتہائی اہم ہے اور اس سے ایک پائیدار مستقبل کی یقین دہانی ہوتی ہے۔ مدھیہ پردیش کے وزیر اعلیٰ ڈاکٹر موہن یادو نے بھی اندور میں شجرکاری کی مہم کا آغاز کیا، جس کے تحت پوری ریاست میں 21,00,000 پودے لگائے جانے کا نشانہ مقرر کیا گیا ہے۔ نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے آج زور دے کر کہا کہ ہر شہری کا فرض ہے کہ وہ ملک کے سماجی مسلحین کے عظیم ورثے کا احترام کریں اور اسے برقرار رکھیں۔ جناب رادھا کرشنن آج نئی دلی کے دوارکا کے منم انٹرنیشنل سینٹر میں سماجی مسلح اور مجاہد آزادی منتھو پدمنابھن کے مجسمے کی نقاب کشائی اور منم اسمرتی منڈپم کا آغاز کرنے کے بعد بات کر رہے تھے۔ مجمع سے خطاب کرتے ہوئے نائب صدر نے کہا کہ منتھو پدمنابھن نے اپنی پوری زندگی سماجی انصاف، مساوات، تعلیم اور عوامی خدمت کے لیے وقف کر دی۔ وزیر اعظم نریندر مودی آکاشوانی پر من کی بات پروگرام میں اس ماہ کی 26 تاریخ کو ملک عوام سے اپنے خیالات کا اظہار کریں گے۔ یہ ماہانہ ریڈیو پروگرام کا 136واں نشریہ ہوگا۔ لوگ اس پروگرام کے لیے اپنے خیالات اور تجاویز اس ٹول فری نمبر پر بھیج سکتے ہیں 1800-11-7800۔ لوگ اپنی رائے نریندر مودی ایپ پر بھی بھیج سکتے ہیں۔ لوگ اس کے لیے 1922 پر مسڈ کال بھی دے سکتے ہیں اور وزیر اعظم کو براہ راست اپنی تجاویز ایس ایم ایس پر موصولہ لنک کے ذریعے رابطہ قائم کر سکتے ہیں۔ آئندہ نشریے کے لیے تجاویز اس ماہ کی 24 تاریخ تک قبول کی جائیں گی۔ تجارت و صنعت کے وزیر پیوش گوئل کل سے اس ماہ کی 17 تاریخ تک اسپین، بیلجیم اور فن لینڈ میں بھارتی تاجروں کے ایک اعلیٰ سطح کے وفد کی قیادت کریں گے۔ انہوں نے کہا کہ اس دورے کا مقصد یورپ کے ساتھ بھارت کی اقتصادی شراکت داری کو مستحکم بنانا ہے، جس میں تجارت، سرمایہ کاری، ٹیکنالوجی، اختراع اور پائیداری پر توجہ مرکوز کی جائے گی۔ ہاؤسنگ اور شہری امور کے مرکزی وزیر منوہر لال نے تعمیر کے شعبے میں ماحول کے لیے سازگار ٹیکنالوجی اپنانے کی ضرورت پر زور دیا ہے۔ ایک تقریب سے خطاب کرتے ہوئے، جس کا اہتمام نئی دلی میں تعمیرات کے محکمے کے 172 یوم تاسیس کے موقع پر کیا گیا تھا، وزیر موصوف نے زور دے کر کہا کہ کوئی بھی عمارت یا ڈھانچہ تعمیر کرتے ہوئے اس کی پائیداری سے سمجھوتا نہیں کیا جانا چاہیے۔ بھارت نے قطر کے موجودہ امیر کے والد شیخ حمد بن الخلیفہ الثانی کے انتقال پر کل 1 روزہ قومی سوگ کا اعلان کیا ہے۔ شیخ حمد بن خلیفہ الثانی کا آج انتقال ہو گیا۔ ملک بھر میں اس دوران تمام سرکاری عمارتوں پر قومی پرچم نصف سرنگوں رہے گا۔ اس کے علاوہ اس دن کوئی سرکاری تقریب منعقد نہیں ہوگی۔ امریکی سینیٹر لنڈسے گرام کا مختصر بیماری کے بعد انتقال ہو گیا۔ وہ صدر ڈونلڈ ٹرمپ کے ایک قریبی ساتھی تھے۔ ان کی عمر 71 سال رہی۔ صدر ٹرمپ کی دوسری مدت کے دوران گرہم امریکہ کی خارجہ پالیسی سے متعلق ایک اہم آواز کے طور پر ابھرے تھے۔ امریکہ، برطانیہ اور ایک درجن دیگر مغربی اور ایشیائی ممالک نے آج دو بار زور دے کر کہا ہے کہ بحیرہ چین میں چین کے وسیع دعوے 2016 کے ثالثی کے فیصلے کی بنیاد پر غیر قانونی ہیں۔ 14 ممالک کی طرف سے جاری کردہ مشترکہ بیان میں کہا گیا ہے کہ وہ متنازع آبی حدود میں عدم استحکام پیدا کرنے والے اقدامات کو مسترد کرتے ہیں کیونکہ اس سے علاقائی استحکام کو خطرہ ہے۔ دوسری جانب 27 ممالک پر مشتمل یورپی یونین نے ایک علیحدہ بیان جاری کرتے ہوئے اس فیصلے کو تنازعات کے پرامن حل کے لیے ایک تاریخی فیصلہ قرار دیا ہے۔ یہ بیانات 12 جولائی 2016 کو دہیگ میں قائم کردہ ٹریبونل کے سالسی کے فیصلے کے ضمن میں آئے ہیں جس میں کہا گیا تھا کہ یہ تاریخی فیصلہ فریقین کو حتمی اور قانونی طور پر پابند بناتا ہے۔ تاہم چین نے اس فیصلے کو مسترد کرتے ہوئے کہا کہ اس کی کوئی حیثیت نہیں ہے اور اس کی پابندی لازم نہیں ہے۔ چین نے اس بات کا اعادہ کیا کہ بیجنگ اسے تسلیم نہیں کرتا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بنگلہ دیش میں پچھلے ہفتے سیلاب اور زمینی تودے کھسکنے کی وجہ سے 40 افراد ہلاک ہو گئے۔ بہت سی جانیں زمینی تودے کھسکنے کی وجہ سے ضائع ہوئی ہیں اور بقیہ زیادہ تر اموات پانی میں ڈوبنے یا سیلاب میں بہہ جانے اور دریاؤں کی طغیانی کے سبب ہوئی ہیں۔ افغانستان کے زراعت، آبپاشی اور مویشیوں کے امور کے وزیر عطا اللہ عمری نے آج بھارت کا اپنا 6 روزہ دورہ مکمل کیا۔ وزارت خارجہ کے مطابق افغان وزیر کے ساتھ ایک اعلیٰ سطحی وفد بھی تھا۔ گزشتہ سال اکتوبر کے بعد سے افغانستان کی طرف سے وزارتی سطح کا بھارت کا یہ چوتھا دورہ تھا جو دونوں ملکوں کے درمیان تعلقات میں گرم جوشی کی عکاسی کرتا ہے۔ اس دورے میں افغانستان کے وزیر نے بھارت کے زراعت اور کسانوں کے بہبود کے وزیر شیوراج سنگھ چوہان سے ملاقات کی۔ دونوں فریقوں نے باہمی تعلقات، نئے زراعت، آبپاشی، زرعی تحقیق، صلاحیت سازی، زرعی تجارت میں تعاون کو فروغ دینے پر تبادلہ خیال کیا۔ حکومت نے سوشل میڈیا پر گردش کرنے والی ایک فرضی تصویر سے انکار کیا ہے جس میں یہ دعویٰ کیا گیا ہے کہ ایتھنول کی آمیزش والے پیٹرول سے گاڑیوں کے ایندھن کی ٹنکی میں خرابیاں آ سکتی ہیں۔ پریس انفارمیشن بیورو کے حقائق معلوم کرنے والے یونٹ نے اس دعوے کو جھوٹا قرار دیا ہے۔ بیورو نے کہا ہے کہ پیٹرولیم اور قدرتی گیس کی